0: It's 10:15 a.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 74 remarkable years.
1: वाजी का हफ्तावार लकी ड्रॉ विनर कोयटा तो जीती ने बीबी जोया गोल्ड कॉइन हुन तुसी भी हर हफ्ते कार ईवी बाइक गोल्ड कॉइंस ते होर बेशुमार इनामात जीत सकदे हो बस वाटिका शैम्पू दी बोतल स्क्रैच करो ते तेरा सारे इनाम जीतो
2: पिछले हफ्ते दे विनर दा ना जानन लई वाटिका शैम्पू दे सोशल मीडिया पेजेस विजिट करो
3: ट्राई ऑल न्यू वाटिका शैम्पू नरिशेस हेयर नेचुरली
4: अपनी हज अकसात की अदायगियां मुल्क भर में मौजूद 1700 से ज्यादा HBL ब्रांचेस डिजिटल चैनल्स मोबाइल ऐप PSID पेमेंट्स या डेबिट और क्रेडिट कार्ड्स के जरिए आसानी से जमा करवाएं सफरे हज में आपका खिदमत गुजार जहां ख्वाब वहां HBL शराइत जवाबित लागू है
5: आज सुबह गाड़ी में अपने पैसों से पेट्रोल डलवाना ये है असल आजादी आपके लिए असल आजादी क्या है Download the Jazz Cash app now.
6: سفر حج کا آغاز مکمل سکون کے ساتھ وزارت مذہبی امور کے آفیشل اور خصوصی بینکنگ پارٹنر HBL اسلامک آپ کے حج کے مقدس سفر میں ہر قدم پر آپ کے ساتھ ہے اپنی حج اقساط کی ادائیگیاں ملک بھر میں موجود 1700 سے زیادہ HBL برانچز ڈیجیٹل چینلز موبائل ایپ PSID پیمنٹس یا ڈیبٹ اور کریڈٹ کارڈز کے ذریعے آسانی سے جمع کروائیں سفر حج میں آپ کا خدمت گزار جہاں خواب وہاں HBL
4: شرائط و ضوابط لاگو ہیں
7: کس نے کہا تھا پیسے